अडोल रिम झिम बादल बरसे रामा हो, गुन गुन गुन गुन भौरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो। हे गैया नाचे बांसुरी बजाए।